0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पूजा पूरा चारैतिरै हुनु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9842 25 25 05

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 01-545-6066 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 01-545-7686 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: Taxi.
1: Koi.
2: कता हो म यहाँ चिटिक्क परेर
1: पार्टीमा जान लागेको देखेन
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
3: हो बजाउने हो
2: बाजा
1: सधैँलाई घरै बस्ने भए आए हुन्छ
0: नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ

0: वाओ दिताले नौले किटा कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्द त

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: Digital, enjoy with us.

0: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
1: सरोज, I'm sorry, I cannot be with you again। मैले धेरै ट्राई गरे तर म यो रिलेसनमा कहिले खुसी नै हुन सकिन र यसको लागि म आफ्नो सपना पनि तोड्न सक्दिन। All the best for your future and I just want you always be happy।

0: ल छोरीहरू, तिमी दिदी बहिनीलाई हेर्न भने अमेरिकाबाट ग्रिन कार्ड होल्डर केटाहरू आउँछ। हेर्दा ह्यान्डसम पनि छन्। यो चाहिँ तिमीहरूलाई मनपर्छ कि?
1: ठिकै छ, हेर्दैमा के बिग्रिन्छ र अमेरिकन बाबुहरूलाई।

0: अनि अर्को खुसीको कुरा, हामी नेपालमै परमानेन्टली बस्दैछौँ नि।
1: बिहा खेती गरेर
2: Really?

0: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
1: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान सोच, अग्नि भिमे
2: open for fun.
3: Prisma Smart TV.

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो त डरे रिसा छन् बोलेनन् खै खै यति करलान्डन नडाउने के गर्छ
1: मुहा बिराली छ क्या
2: हे के भनम खै

0: के त्यसले फकाउन नसकेर जस्तो छ है
1: गाउँदिनु म।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो। आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ?

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुसो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562525

बाहिर गुन्थे छैन घरमा बास खसम बाहिर गएको दुई महिना बास जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बास उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आश उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरु

चाहिए आमलाई तिमी चाहिए आउना बता दाहिने।

तिमलाई कठै बरी किन खोज्छौ जोरी लान्छु अब तानेर

ओरा चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: सुशैली समय सूचक, यो जनमनको बोली रेडियो सुशैलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: माङ्कुबोली रेडियो सुजैली।
1: साथै उनीहरूले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको बारे जवाफ चाहिन्छ, कंग्रेसको माग रहेको छ। यता सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन, एमालेको प्रतिक्रिया, सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन, नेकपाको भनाई। त्यस्तै विवादित बोलीबारे पूर्वाधार मन्त्रीको स्पष्टीकरण, व्यवसायलाई हतोत्साही गर्न खोजेको होइन, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी, भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्धनमा योगदान, यो खबर र यससँगै अन्य खबरका मुख्य मुद्दाहरू थिए यी। सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप, संसदीय छानबिन समिति गठन गर्न विपक्षीको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ़ राजसभामा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ़ाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 जना मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा राजसभाको बिहिबार बसेको सचिवालय बैठकमा त्यो संख्या बढ़ाउनु पर्ने र एकता तथा समायोजनबाट पार्टीमा जोड़िएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित राजसभाको पहिलो महाधिवेशन 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानी मान्छे आए, एकताबाट जोड़िएका नयाँ आएनन् भन्ने स्वर छन् रासोपाका एक पदाधिकारीले भनेका छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढ़ाउने कुरा आएको छ उनको भनाइ छ। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालिन्द्र शाह, पूर्व विवेकशील सांसद पार्टी थरूहर थारूवान, अभियन्ता उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि छ। समायोजनबाट आएका साथीहरू फिल्डमै गएर जित्न सक्ने थोरै छन्, त्यो हुँदा पार्टी एकता, सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ नेताहरूले बताएका छन्। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढ़ाउने, मनोनित संख्या बढ़ाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। राष्ट्रपाको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
1: शरीरमा गोली, न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। आम बुझाइ छ राष्ट्रपाको झण्डै दुई तिहाई जनमतको जग गत वर्षको जेन्जी आन्दोलन हो। बालेन्द्र शाहलाई काठमाडौँ महानगरको मेयरबाट प्रधानमन्त्री बनाएको पनि त्यही आन्दोलनले हो, तर सोही आन्दोलनका घाइतेले प्रधानमन्त्री शाहलाई भेट्न पाएका छैनन्। घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार धाएकै 3 महिना पुग्न लाग्यो। शाहको सचिवालयसँग समय मिलाउन आग्रह गरिरहेका छन्, तर प्रधानमन्त्रीले समय दिएका छैनन्। प्रधानमन्त्रीले भेट नदिएपछि घाइतेले मंगलबार गृहमन्त्री सुधन गुरूङलाई भेटेर समस्या राखेका छन्। बल्ल तल्ल समय दिएका उनले पनि जेएनजी मुद्दा र घाइतेका समस्या समाधानमा ठोस निर्णय भने दिन सकेनन्। त्यसैले सरकारबाट उनीहरू खासै सन्तुष्ट छैनन्। राष्ट्रिय राजनीतिमै उथल पुथल गरेको जेएनजी आन्दोलनका घाइतेलाई सरकारले बिर्सिएको गुनासो गुरूङसँग पोखेर घाइतेहरूले भेट टुंग्याएका थिए। गत भदौ 23 र 24 गतेको आन्दोलनका कतिपय घाइते अहिले पनि अस्पतालको शैयामा छटपटाइरहेका छन्। सयौं घाइतेहरू नियमित चेक जाँचका क्रममा अस्पताल धाइरहेका छन्। घाइते जेएनजी नेपालका अध्यक्ष बादल राईको भनाई छ, अधिकांश घाइतेको आर्थिक अवस्था कमजोर छ, उनीहरूलाई बिहान बेलुका हातमुख जोड्नका लागि समस्या भइरहे पनि सरकारले व्यवस्था गरेको छ। घाइते समिता कार्की भन्छिन्, प्रधानमन्त्री भएको 3 महिना पुग्न लाग्दा पनि बालेनको सत्तारोहणले जेएनजी घाइतेको समस्या छुन सकेन, उनलाई हामीसँग भेट्न समय समेत छैन। यसै गरी घाइते संजीव झाको भनाई छ, जिउमा 5-6 वटा गोली भएकालाई सामान्य घाइतेमा राखिएको छ, हरेक 15 दिनमा इन्जेक्सन लगाउनु पर्ने बिरामी पनि सामान्य सूचीकरण गर्नु सरकारको बदमाशी हो। शरीरमा गोली

0: न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयक पारित प्रक्रिया भने बाँकी छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस्। प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21 अर्ब 24 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ र पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन भएको छ।
0: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार, कान्तिपुर दैनिक खबर लेख्छ। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत समेत राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61 अर्ब 74 करोड़ रहने उल्लेख गरेका छन्। बाँकी 6 खर्ब 57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4 खर्ब 10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2 खर्ब 45 अर्ब 89 करोड़ आन्तरिक ऋणको सेवा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सावा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ।
1: सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि करिब 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ करिब 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ करिब 6 खर्ब 50 अर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भएको छ। बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ। बिहिबार संसदमा मन्त्री लम्सालले भन्नुभएको छ, 3 वर्षभित्र 11 खर्ब 50 अर्बका योजना कार्यान्वयनमा लैजान्छौं। उहाँको भनाइ छ, आगामी आर्थिक वर्षका लागि पाउने 3 खर्बको बजेट सार्वजनिक गरे पनि 3 वर्षका लागि बजेट बनाएको मन्त्री लम्सालको दावी रहेको छ। वार्षिक बजेटको सीमाभन्दा माथि उठेर 3 वर्षीय कार्ययोजना कार्यान्वयन गर्ने नीति लिएको मन्त्री लम्सालको दावी रहेको छ। पूँजीगत खर्च नबढ़ाएका, ठूला पूर्वाधार आयोजना अघि नबढ़ाएको आरोप लागिरहेको अवस्थामा सरकारले 3 वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खरबौका ठूला योजना बनाएको जनाएको छ। आगामी 3 वर्षभित्र सड़क, पुल, शहरी पूर्वाधार, खानेपानी तथा खेलकुद क्षेत्रको व्यापक विकासका लागि खरबौं रूपियाँ बराबरका कार्यक्रम अघि बढ़ाएको सरकारले दावी गरेको छ।
0: ब्याङ्कका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि राष्ट्र ब्याङ्कको निगरानी अभियानमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि निगरानी बढ़ाएको छ। केन्द्रीय ब्याङ्कले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गर्दै ब्याङ्क वित्तीय संस्था, पूर्वाधार विकास ब्याङ्क र लघु वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापन तहमा